0: अस्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिर सहित तुलसीपुरका बेलुवा दोगरे अस्वारा लगायतका विभिन्न स्थानका घर तथा पसलहरूमा चोरी गरेको आरोपमा तुलसीपुर 9 सम्झना टोलका 19 वर्षीय तुफान परियार र तुलसीपुर 8 अस्वाराका 21 वर्षीय अनुप बस्नेतलाई पक्राउ गरिएको हो। उनीहरूलाई असोज 5 गते पक्राउ गरिएको र दाङ जिल्ला अदालतबाट नक बजनी चोरी सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी हेमबहादुर केसीले जानकारी दिनुभएको छ। पक्राउ परेकाहरूको साथबाट 2 थान मोबाइल, 3 थान चाबी, 10 थान लाइटर लगायतका सामानहरू समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै उनीहरूको साथबाट 1,690 रुपियाँ नगद समेत बरामद भएको छ। प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ। तुलसीपुरमा पछिल्लो समय दैनिक जसो का घटनाहरू भएका छन्। केही दिन अघि मात्रै तुलसीपुरको दोगरेबाट एकै दिन 5 पसलमा चोरी भएको थियो। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: नेपाली कम्युनिस्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशद्वालाले जानकारी दिनुभएको छ। यो अभियान असोज 15 गतेदेखि शुरू भई मंगसिर 15 गतेसम्म चल्ने र केन्द्रदेखि गाउँटोल र जनताको घरजलीसम्म पुग्ने उहाँले जानकारी दिनुभएको छ। यता नेपाली कम्युनिस्ट पार्टी नेकपाले कम्युनिस्ट पार्टीहरूबीच पार्टी एकताका लागि भन्दै छलफल र वार्ता गर्न समिति बनाएको छ। पार्टीका महासचिव देव गुरुङको समितिगतमा समिति बनाएको हो। यस्तै नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक जारी रहेको छ। हिजोको केन्द्रीय कमिटिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी रूपान्तरणको विषयमा आफ्नो धारणा राख्नु भएको थियो। हिजोको बैठकमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पनि आफ्नो धारणा राख्नु भएको खबर छ। महासचिव शंकर पोखरेल र विष्णु पौडेलले पछिल्लो समय पार्टीभित्र उठेका बहसका विषयहरूलाई मसिनो गरी प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले नयाँ चरणमा प्रवेश गर्न नसक्ने हो भने जनताको मन जित्न नसकिनेमा जोड दिनुभएको छ। उहाँहरूको खास गरी पछिल्लो युवा पुस्ता, किसानहरूका मुद्दा, जनताका मुद्दा, सुकुम्बासीका मुद्दामा पार्टीले आफूलाई रिफर्म गर्नुपर्नेमा जोड दिनुभएको छ। पुनर्गठन भनेको विचारको पुनर्गठन हो, संगठनको पुनर्गठन हो र पार्टी चल्ने शैलीको पुनर्गठन हो, उहाँहरूले भन्नुभएको छ। केन्द्रीय कमिटिमा बोल्ने अन्य केन्द्रीय सदस्यहरूले समेत पार्टीले नयाँ ढंगले विचार निर्माण गरेर अगाडि बढ्नुपर्ने, नेतृत्वका विषयमा समेत सोच्नुपर्नेमा जोड दिएका छन्। यस्तै नेपाली कंग्रेसको आज पालिका अधिवेशन हुँदैछ। नेपाली कंग्रेसका देशभरका पालिका अधिवेशनले नयाँ नेतृत्व ल्याउन थालेको हो। नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशनबाट पालिकामा नयाँ नेतृत्व ल्याउन थालेको नेपाली कांग्रेसले जनाएको छ। असोज 3 र 4 गते एउटा अधिवेशन गरेको कांग्रेसले पालिका हुँदै जिल्ला अधिवेशन गर्नेछ। दाङमा समेत पालिका अधिवेशन हुँदैछन्। तुलसीपुरको उपमहानगरपालिका अधिवेशनका लागि वीरेन्द्र शाह अघि सर्नु भएको छ। आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
0: सल्यानमा बितेको 2 महिनाको अवधिमा सवारी दुर्घटनामा परि 7 जनाको ज्यान गएको छ भने 49 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार साउन र भदौ महिनामा गरी जिल्लाका विभिन्न स्थानमा 31 सवारी दुर्घटना भएका हुन्। ती दुर्घटनामा परि 7 जनाको ज्यान गएको हो भने 49 जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं प्रहरी नायक निरीक्षक जयराम घरतीले जानकारी दिनुभएको छ। उहाँका अनुसार साउन महिनामा मात्रै भएका सवारी दुर्घटनामा 19 जना घाइते भएका थिए। यस्तै भदौ महिनामा भएका दुर्घटनामा परि 7 जनाको ज्यान गएको थियो भने 30 जना घाइते भएका थिए। 2 महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस्तै साउन महिनामा 214 सवारी साधनलाई समेत प्रहरीले कार्यवाही गर्दा 1,28,000 रुपियाँ राजस्व संकलन गरेको छ भने भदौमा 218 सवारी साधनलाई कार्यवाही गर्दा 2,02,500 रुपियाँ राजस्व संकलन भएको पनि परिनायक निरीक्षक घरतीले जानकारी दिनुभएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: नेपालगंज स्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाड़ी जिल्लाबाट आयात हुने गरेको छ। भन्सारमा कडाई भएपछि अहिले नेपालगंजमा पहाड़ी जिल्लाबाट उत्पादन भएको तरकारीले बजार पाएको नेपालगंज स्थित रानी तलाउ कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठदेखि मंगिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारी मध्ये करिब 80% तरकारी सल्यान रुकुम रोल्पा र दाङ जिल्लाका दाङ लगायतका छिमेकी पहाड़ी तथा भित्री मधेसका जिल्लामा उत्पादन हुने गरेको छ। दाङको देउकुरी क्षेत्रमा उत्पादन भएका टमाटर र अन्य सिमीजन्य तरकारीहरूले नेपालगंजको बजार पाउने गरेका छन्। त्यस्तै सल्यानको र रुकुमबाट उत्पादन हुने तरकारीहरूको नेपालगंज बजारमा अत्याधिक माग रहेको छ। भन्सार नाकामा कडाई भएपछि नेपालगंजमा पाउन थाल्यो नेपालकै पहाड़को तरकारीले बजार। आजको नयाँ इकबोध दैनिकले समाचार थापेको छ।
0: त्यस्तै घुरैपा नगरपालिका नम्बर 5 मन्नामे निवासी 56 वर्षीय दिल कुमारी घरती बाँसका सामग्री बनाउँदै आउनु भएको छ। घरमा श्रीमानले छिटुवा डोका लगायतका बाँसका सामग्री बनाएको देखेपछि उहाँले पनि सो काममा सघाउन थाल्नु भएको हो। शुरूमा श्रीमानसँगै छिटुवा डोका डालो लगायतका सामग्री बनाउन आवश्यक बाँसका चोया बनाउने काम गर्दै आउनुभएका घरती पछिल्लो समय आफै सामान बनाउन थाल्नु भएको हो। राम्रोसँग ध्यान दिएर काम गरे बाँसका सामग्री बनाउन सकिने पनि रहेछ भन्ने उहाँले अनुभव समेत सुनाउनु भएको छ। घरायसी कामसँगै बाँसका सामग्री बनाउँदै आएका उहाँले बाँसका सामग्री बनाएर बिक्री गर्दा घर खर्च समेत चलाउन सजिलो भएको बताउनु भएको छ। विगतको तुलनामा बाँसका सामग्रीको बिक्री गर्दा आमदानीमा कमी आए पनि पहिलेको तुलनामा बनाउने मानिस समेत कमी हुँदा बनाएका सामग्री बिक्रीमा समस्या नभएको उहाँ बताउनुहुन्छ। खास गरी धान घरमा भित्र्याउने बेला भकारी चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिटनी लगायतका सामग्रीहरूको माग हुने गरेको समेत उहाँको भनाइ छ। बाँसका सामग्री बिक्रीबाट आमदानी। आजको गोरेछ दैनिकमा यो खबर प्रकाशित भएको छ।
1: तपाई अहिले दाङको रेडियो प्रकृतिले उत्पादन गरेको आजको परिवेश सुनिरहनु भएको छ। आजको परिवेशमा केही बेरको छोटो व्यापारिक विश्राम, त्यसपछि हामी उपस्थित हुने नै छौ।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
1: आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। तपाईँले रेडियो प्रकृति लगायत विभिन्न सामुदायिक रेडियोबाट पत्र पत्रिकाको सङ्गालो आजको परिवेश सुनिरहनु भएको छ। अब थप खबर।
0: रुकुम पश्चिमको आडबिचकोट नगरपालिकामा नेपालमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सशक्तिकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत संयुक्त सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त परियोजना रुकुम पश्चिम, जाजरकोट र रुकुम पूर्वमा सञ्चालन भइरहेकोमा आडबिचकोटमा 3 जिल्लाको संयुक्त सिकाइ आदान प्रदान कार्यक्रम भएको हो। वडा नम्बर 11 गत सैना स्थित उरेरी शहरी स्वास्थ्य केन्द्रमा कार्यक्रम भएको हो। आडबिस्कोटमा 3 जिल्लाको सिकाई आदान प्रदान। कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। अहिलेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरेर 15 अर्ब भन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा रहेका 11 बैंकमा रहेका खातामा अहिलेसम्म 11,27,02,60,685 रुपियाँ जम्मा भएको छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराज बैंकमा रहेको डलर खातामा 2,48,00,000 4,700 अमेरिकी डलर मौजूदा रहेको छ। सबै खातामा गरी 15,06,58,167 रुपियाँ जम्मा भएको छ। तर नागरिकले भने अझै यो रकम राहतका रूपमा पाउन सकेका छैनन्। उनीहरूको बच्चाहरूको पढाई, आफ्नो बसोबास, परिवारका सदस्य गुमाएकाहरूको काजक्रिया र बाँकी जीवन चलाउनका लागि अहिले कष्टकर अवस्था बनेको छ। हामीहरूको सबै अवस्था गाह्रो छ, केलाई सजिलो भनौँ। सरकारले कहिले हामीलाई यहाँबाट स्थानान्तरण गर्छ, पुरानै ठाउँमा घर हाल्नतिर लाग्ने हो कि नयाँ ठाउँमा जाने हो, यसको समेत अन्यल भएको छ बाढी पीडितहरूले भन्ने गरेका छन्। यता भोटेकोशी बाढीमै परि सम्पर्कविहीन भएका तुलसीपुर 13 थप 2 कुशको शव बनाएर दाह संस्कार गरिएको छ, यो हिजोको खबर हो। गत भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि बेपत्ता भएको करिब 1 घर परिवारले कुशको शव बनाएर दाह संस्कार गरेको ओडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभएको छ। भोटेकोशी बाढी प्रभावित बाढीमा परि सम्पर्कविहीन भएका तुलसीपुर 13 4 अहिलेसम्म कुशको शव बनाएर दाह संस्कार गरिसकिएको छ। तुलसीपुरमा पनि यसको प्रभावले छोडेको छैन। आजको नयाँ इकबो दैनिकले समाचार छापेको छ।
0: रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट सहित जिल्लाका विभिन्न ठाउँमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरू राखिएको छ। सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा सडक प्रयोग कर्तामा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ती बोर्डहरू राखिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी इकाइले सम्बन्धित सरकारवाला निकायसँगको समन्वय तथा सहकारीमा विभिन्न ठाउँहरूमा सचेतना बोर्डहरू राखिएको हो। यसले सडक अनुशासनलाई बढावा दिने र सडकमा सहजता आउने विश्वास समेत राखिएको छ। रुकुम पश्चिममा ट्राफिक सचेतनामूलक बोर्ड राखियो। नो हर्न र नो पार्किङ क्षेत्र समेत तोकिएको छ। घनश्याम खड्काले कखर अनलाइनमा खबर लेख्नु भएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 हुने निर्वाचनका लागि हिजो उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिका संयोजक मणिराम आचार्यका अनुसार एसोसिएट सदस्य पदमा दीपक राज आचार्यको एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अध्यक्ष पदमा अनिल आचार्य, ध्रुव कुमार गहतराज र नरेश कुमार श्रेष्ठको उम्मेदवारी रहेको छ। अध्यक्ष पदका उम्मेद्वार नरेश कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन संयोजक आचार्यले जानकारी दिनुभयो। यस्तै वरिष्ठ उपाध्यक्षमा शरद प्रसाद अधिकारी, महेन्द्र बुढातोकी र भरत प्रसाद रेग्मीले उम्मेद्वार बन्नु भएको छ। उद्योग उपाध्यक्षमा गेहेन्द्र बहादुर बस्नेत र मन बहादुर बुढातोकी हुनुहुन्छ। वाणिज्य उपाध्यक्ष पदमा नोर्बु तामाङ, मानु केसी, रामप्रसाद पोखरेल हुनुहुन्छ। महासचिव पदका लागि विकास ओली र माधव खनाल हुनुहुन्छ। सचिव पदमा उम्मेद्वारका रूपमा गणेश पाण्डे, भीमसेन डाङी, सुरज बुढाचोकी रहनु भएको छ। कोषाध्यक्ष प्रेम बहादुर बुढा मगर र दीपक पण्डितले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन 1 निर्विरोध। यो घोराई उद्योग वाणिज्य संघको समाचार आजका पत्र पत्रिकाले छापेका छन्।
0: सल्यानका 10 स्थानीय तहका 83 वडा मध्ये 11 वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन्। ती मध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण शुरू गर्ने गरी तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। जिल्लामा 6 वडा कार्यालयका भवन छैनन्। बागचोर नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 4 भवन बन्न बाँकी छ। नगर प्रमुख जनकराज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताउनु भएको छ। यस्तै गरी बनगाड कुपिन्डे नगरपालिकाका 12 वडा मध्ये 6 वडा कार्यालयको भवन निर्माण हुन बाँकी रहेको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार जग्गा प्राप्तिमा ढिलाइ भएकाले यस वर्षबाट निर्माण प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ। सल्यानमा 11 वडा कार्यालय भवन बन्न बाँकी। आजको गोरेछा दैनिकमा यो खबर प्रकाशित भएको छ।
1: हामी आजको परिवेशमा करिब अन्तिममा आएका छौँ। अन्तिममा केही खबर संक्षेपमा। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्ष अघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले नेपालको घटनाले त्यसको वास्तविक रूप देखाएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभालाई हिजो सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताउनु भएको हो, तीन वर्ष अघि नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घन्टी बजाएको थिएँ। उहाँले भन्नुभयो, कतिपयले यसलाई खतराहरूबारे बढाई चढाई गरेको भनेर खारेज गरेका थिए, तर अहिलेका दुःखद घटनाहरूले यो देखाइरहेका छन्। उहाँले भन्नुभएको छ, उहाँले जलवायु परिवर्तनको असरका विषयमा धनी राष्ट्रहरू विशेष संवेदनशील बन्नुपर्ने र गरिब राष्ट्रहरूले यसको न्याय पाउनै पर्ने बताउनु भएको छ। नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाई चढाई भनियो तर प्रभाव दियो। एन्टोनियो गुटेरेस आजको अनलाइन खबरले समाचार छापेको छ।
0: र आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमानपछि पूर्व तयारी र प्रतिकारका लागि संयन्त्रलाई सक्रिय बनाइएको छ। मनसुनका बेला विपद व्यवस्थापनका लागि तयार गरिएको संयन्त्रलाई अहिले नै सक्रिय बनाउन लागि सरकारले जनाएको छ। विपदको अवस्था, आउन सक्ने सम्भावित परिस्थितिलाई ध्यानमा राखेर कुन कुन मन्त्रालय तथा कुन कुन निकायले के काम गर्ने भन्ने बारेमा जिम्मेवारी पहिले नै स्पष्ट गरिएको पनि सरकारले जनाएको छ। सरकारले 77 वटै जिल्ला प्रशासन कार्यालय सतर्कता अप्नाउन निर्देशन समेत दिइसकेको छ। सोही अनुसार यता जिल्ला प्रशासन कार्यालय दाङले पनि हिजो एक सूचना जारी गर्दै जिल्लामा सतर्कता अप्नाउन आग्रह गरेको छ। तीन दिन ठूलो पानी पर्ने भएपछि पूर्व तयारी शुरू। उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: यिनै खबरहरूसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म संगीत बस्याल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: एउटा वार्ता थप छलफल हुने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G भोल्टे,
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाह वहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुनुहुने कार्यक्रम रहेको छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुनेछ। असोज 9 गते प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। वहाँलाई न्यूयोर्क स्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत ले विदाई गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किनुहुने तालिका छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्हाल्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस हिजोदेखि प्रारम्भ भएको छ। यसपटकको महासभा मुख्य रूपमा विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षति लगायत विषयमा छलफल गर्नेछन्। उच्च स्तरीय राजनीतिक बहसमा परराष्ट्र मन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधि मण्डलले नेपालका तर्फबाट महासभामा सहभागिता जनाएको छ। उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृत बहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापा लगायत भ्रमण दलका सदस्यहरू, मिसनका कर्मचारी लगायत सहभागी रहनु भएको छ। यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री बालेन्द्र शाहले भोलि अपराह्न सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ। जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको पीडा, जलवायु न्याय, हानि तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधि मण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ। त्यसै गरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशिता लगायत विषयमा विश्व मञ्चमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोस्ल सिकोरस्की, युरोपेली संघीय कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। जापानका विदेश मन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ। उहाँले विपदपछिको उद्धार तथा राहतमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्नुहुँदै आपतकालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म जापानको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै ईयुकी कार्यकारी उपाध्यक्ष रिबेरासँगको भेटमा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति व्यक्त गरिएको समवेदना र ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ। भूटानका प्रधानमन्त्री तोब्गेसँगको भेटमा नेपाल भूटान सम्बन्धका साथै जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपदका विषयमा छलफल भएको थियो। नेपाल र भूटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउनु पर्नेमा दुवै पक्षले जोड दिनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड दिनुभयो। हिजोको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि बैठकमा सांसदहरूले राष्ट्रसंघको महासभामा नेपालको शान्ति सार्वभौमिकता जलवायु न्याय हिमाल संरक्षण विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग हिजो मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने बताउनुभयो। सरकारले जेन्जी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरी सहोदर दाजु भाइ दिदी बहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षासँगै पोसाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा 1-5 र कक्षा 6-8 नगदसहित स्थानीय तह मार्फत उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा 9-10 तथा कक्षा 11-12 लागि नगदसहित पोसाक तथा पाठ्य र सिकाइ सामग्री बापत उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसै गरी स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटा मध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजोको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला ल्याई च्याईले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव दिनुभयो। बैठकमा सांसदहरूले बाल बालिकाको अध्ययन पाठ्यक्रमसँग पुस्तकालयलाई जोडेर लैजानु पर्ने, विद्यालयहरूमा रेडक्रस स्काउट जस्तै पुस्तकालय अनिवार्य गरिनुपर्ने र गाउँ गाउँमा विशेष पुस्तकालयहरू सञ्चालन गर्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिनुभयो। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याफ्रुबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मर्मतपछि यातायात सञ्चालन भइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले गल्छी स्याफ्रुबेसीसम्मको सड़क दशैंसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब रुपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सरकारले भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको आकलन गरी विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढाएको छ। मन्त्री परिषदको भदौ 12 गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार गरी सर्वेक्षणको लागि 5 जिल्लामा कर्मचारी परिचालन गरेको छ। आयोगले 5 जिल्लाका 15 वटा पालिकामा प्राविधिक सहितका कर्मचारीहरूलाई 83 टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमबारसम्ममा 54 वटा सर्वेक्षण टोलीमा 162 कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढेको जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धार्मिक पर्यटकीय क्षेत्र जनकपुर धामको जानकी मन्दिरमा पुग्ने पर्यटकको संख्यामा कमी आएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
4: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको छ। दैनिक रूपमा हजारौं पर्यटकहरू जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने गरेकोमा अहिले निकै घटेको छ। बाढीमा भारतीय सहित अन्य मुलुकका पर्यटकहरू पनि परेका कारणले धार्मिक तथा प्राकृतिक यात्रामा आउने पर्यटकको संख्यामा कमी आएको छ। रसुवाको बाढीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा जनकपुरधामका स्थानीय बुद्धिजीवी प्रमोदानन्द झा:
5: भोटेकोशीको जुन विनाशकारी बाढी आएको थियो त्यसपछि छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरू वात्तै घटेको अनुभव गरिराखेको छु। पहिला जनकपुरमा दिनहुँ जाडोको संख्यामा उहाँहरू आउनुहुन्थ्यो यहाँ दर्शन गर्न। विनाशकारी यो घटना जुन भएको छ हुन सक्छ त्यसैको प्रभाव होला।
4: नेपालमा धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरू प्राय लुम्बिनी, पशुपति, कैलाश, मानस सरोवर हुँदै जनकपुर धाम आएर भारततर्फ फर्किने गरेको छ। पर्यटनमा परेको प्रभावका विषयमा जनकपुर धामका वरिष्ठ होटल व्यवसायी दशरथ शाह:
6: बाहिरको पर्यटकहरू बहुत न्यून भएको छ। यहाँ आउने अधिकांश भारतीय पर्यटकहरू छन्। नेपालमा यस्तो भयो भने डराएको छ। जानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो पनि लागेको छैन।
4: जनकपुर धाममा धार्मिक पर्यटकको रूपमा आउने भारतीय सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आएपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट स्थान बाहेक देशभरका ओडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै ओडामा हिजो अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्ये प्रदेशका सिराहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरणका लागि 2 महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधान गुरुङले मौसम पूर्वानुमान एवं आजदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ्ने जनाएको थियो। बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यून चापीय क्षेत्रबारे जानकारी लिन हिजो मन्त्री द्वय मौसम विज्ञान विभाग पुग्नु भएको हो। उहाँहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिनुभएको विभागले जनाएको छ। वर्षाको आजदेखि सुरु भएको प्रभावबारे हामीले मौसमविद डेभिड ढकालसँग जिज्ञासा राखेका थियौं।
7: पछिल्लो 3 घण्टा कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी चितवन आसपासमा अलिकति बढी वर्षा भइरहेको देखिन्छ। अन्य स्थानहरूमा भनेको चाहिँ हल्का वर्षा नै भइरहेको देखिन्छ।
8: अब यही वर्षा क्रमिक रूपमा निरन्तर रहन्छ कि कस्तो हुन्छ यसको क्रम चाहिँ?
7: निरन्तर भनेर पानी परेको परि जस्तो चाहिँ आजको दिनमा त्यस्तो देखिँदैन, केही समय पर्ने र रोकिने जस्तै देखिन्छ। भोलि पर्सिको दिनमा चाहिँ बिस्तारै वर्षाको क्रमहरू चाहिँ अलिकति बढ्ने जस्तो देखिन्छ। कतै कतै चाहिँ धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने 1-2 स्थानहरूमा चाहिँ अति भारी वर्षाको सम्भावना समेत देखिन्छ। जस्तो कि विशेष गरी गण्डकी लुम्बिनी प्रदेशको चाहिँ केही स्थानहरूमा नि भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ भने 1-2 स्थानमा चाहिँ अति भारी वर्षाको सम्भावना पनि देखिएको छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको चाहिँ थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने कर्णाली प्रदेशमा पनि थोरै स्थानहरूमा भारी वर्षाको धेरै भारी वर्षाको सम्भावना देखिएको छ।
0: वहाँ हुनुहुन्थ्यो मौसमविद डेभिड ढकाल, सहकर्मी सन्तोष रेग्मीसँग कुरा गर्नुहुँदै। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम बुवाक्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। हुलाक कार्यालय भन्नासाथ चिठी पत्र आदान प्रदान गर्ने कार्यालयको रूपमा मात्रै बुझाइ हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकसित हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
9: हुलाक मार्फत राहदानी घरमै पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा मात्रै 1 महिनाको अवधिमा 300 भन्दा बढी सेवाग्राहीले हुलाक मार्फत राहदानी घरमै प्राप्त गरेका छन्। राहदानी घरमै लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो।
10: बढ्दै गएको छ, उहाँहरूले घरमै भौगोलिक हिसाबले पनि अब टाढा आउन जानलाई अप्ठ्यारो, त्यसले गर्दाखेरि अहिले राहदानीको घरमै रिसिभ गर्ने प्राप्त गर्ने गरी चाहिँ सेवाग्राही बढ्नु भएको।
9: हुलाक कार्यालयले पनि सम्बन्धित निकायसँग चरणबद्ध रूपमा समन्वय गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउँदै गएको जनाएको छ। हुलाक मार्फत प्रदान हुने सेवालाई थप व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा दिने प्रयास भइरहेको हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश सिंह कार्कीले बताउनुभयो।
11: जिल्ला कुरियर सर्भिसको रूपमा विकास गर्दै भन्ने सरकारको सभापति कार्यसूची अन्तर्गत 27 बुधाङ्क उल्लेख गरिरहेछ। त्यसै सन्दर्भमा प्रत्येक पालिका हुलाक कार्यालयसित हाम्रो आन्तरिक ग्राहक ढुवानको सम्झौता भएपछि गाडीसित कनेक्टिभिटीलाई जोडिरहेछ। जिल्ला विगतको तुलनामा लगभग बढेको जस्तो देखिन्छ।
9: हुलाक सेवालाई थप प्रभावकारी बनाउन ग्रामीण क्षेत्रसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय स्तरमै कार्यालय स्थापना तथा गाउँघरबाटै सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गर्नुपर्ने मेलौली नगरपालिका तीनका स्थानीय तथा शिक्षक समेत रहनुभएका रमेश दत्त बाघ बताउनुहुन्छ।
12: हुलाक सेवालाई निरन्तरता दिनुपर्छ, हुलाक सेवालाई घर घरसम्म पुर्याउनु पर्छ र हुलाक सेवाको जुन विस्तार छ यो विस्तार स्थानीय तहसम्म पुग्यो भने अझै पनि नेपालमा विश्वासिलो एउटा संचार हस्तान्तरण गर्ने सूचनाहरू दिने बलियो हुन्थ्यो भन्ने मैले आफूले पनि महसुस गरेका छु।
9: हुलाक सेवा राष्ट्रिय कुरियर सेवाको रूपमा विकास हुँदै गएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको देखिन्छ। विशेष गरी राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीको संख्या बढ्दो छ। यसै गरी सरकारले हुलाक मार्फत बोलपत्रका कागजात प्राप्त गर्ने तथा दाखिला गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसले परम्परागत चिठी पत्र आदान प्रदानको भूमिकाबाट हुलाक सेवालाई थप आधुनिक र बहुउपयोगी बनाउँदै लगेको देखिन्छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्छन्। मध्य अमेरिका र दक्षिणी अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिण पूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ। दक्षिण पूर्वी एसियामा यसको प्रभाव देखिन थालिसकेको विज्ञहरू बताउँछन्। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधि मण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराग्जी र अमेरिकी विदेश दूत स्टीव विटकफ बीच न्यूयोर्कमा भेटवार्ता भएको इरानी सरकारी संचार माध्यमले पुष्टि गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। यसैबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुँदै खाड़ी क्षेत्र अहिले सबैभन्दा जोखिमपूर्ण चरण मध्ये एकबाट गुज्रिरहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय संकटको दीर्घकालीन समाधानका लागि कूटनीति र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनु भएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: देशभरका सहकारी संस्थाहरूले संचालक तथा प्रमुख कार्यकारी अधिकृत सिईओको आफ्नो वा आफन्तका घरमा कार्यालय राख्न नपाउने भएका छन्। राष्ट्रिय सहकारी प्राधिकरणले एक निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीले आफ्नो वा आफन्तको घर भाडामा लिन रोक लगाएको छ। संस्था संचालक, प्रमुख कार्यकारी तथा निजको परिवारका नाम रहेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्न पाइने छैन प्राधिकरणको निर्देशनमा भनिएको छ। निर्देशन विपरीत कार्यालय सञ्चालन भएको भए 6 महिनाभित्र हटाइसक्नु पर्ने व्यवस्था प्राधिकरणले निर्देशन मार्फत गरेको छ। त्यसै गरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता वा उद्देश्य परिवर्तन गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्रस्तावित सहकारी संस्थाका नाममा समान प्रकृतिको अन्य कुनै सहकारी संस्थाको सदस्य नभएको भनी सो घोषणा समेत गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड 2083 संशोधन गर्दै प्रस्तावित कार्यक्षेत्रमा भौगोलिक रूपमा निरन्तरता कायम भएको हुनुपर्ने व्यवस्था थप गरिएको छ। वीरगञ्ज अनुसार कार्यालयले चालु आर्थिक वर्ष 2083-84 दुई महिनामा 42,24,00,00,000 बढी राजस्व संकलन गरेको छ। भन्सार विभागले आइसिपी वीरगञ्ज भन्सारलाई दुई महिनाको लागि 43,34,00,00,000 राजस्व उठाउने लक्ष्य तोकेको थियो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन र भदौ महिनामा 1,10,00,00,000 कम राजस्व वसुली भएको आइसिपी भन्सार वीरगञ्जका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। आउँ महिनामा वीरगञ्ज भन्सारले 18,72,00,00,000 भन्दा बढी राजस्व वसुली गरेको थियो भने भदौ महिनामा 23,46,00,00,000 राजस्व वसुली गरेको छ। कार्यालयका अनुसार साउन र भदौ महिनामा कुल राजस्व संकलनको 97.4% राजस्व वसुली भएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। परिषदले एक सूचना जारी गर्दै क्यान्सर, पाइल्स जस्ता विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्य भएको प्रति सूचना मार्फत सचेत गराएको हो। परिषदले त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। परिषदले कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र गतिविधि बन्द गर्न गराउन अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत परिषदले सूचना मार्फत जनाएको छ। यो साताको पहिलो कारोबार दिन शेयर बजारको परिसूचक नेप्से 7.06 अङ्कले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक मंगलबार 2654 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 6.74 अर्ब कारोबार भएको बजारमा मंगलबार 7.04 अर्ब कारोबार भएको छ। मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले असोज 3 गतेदेखि

0: भाइरहेका छन्। 55 केजीको बाउटमा चन्द्र भारतका मन्देक बाम जादुमणि सिंहसँग पराजित भए। चन्द्रले 5-0 नतिजामा हार बिहोरेका हुन्। टेबल टेनिसको मिक्स डबल्समा इभान थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानी टोलीलाई हराएको छ। इभान र रुबिनले मुहम्मद खान र कल्चुम खानको चुनौतीलाई 3-0 पन्छाएका हुन्। जितसँगै टोलीले अन्तिम 32 यात्रा तय गरेका छन्। उता संयोग कपाली र नमिता श्रेष्ठको जोडी भने पहिलो चरणमै रोकिएको छ। यो जोडीलाई मङ्गोलियाले हराएको हो। अब इभान र रुबिनले बुधबार हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला भलिबल टोलीले 12 स्थानमा रहेर आफ्नो यात्रालाई अन्त्य गरेको छ। 11 स्थानको प्लेअफमा नेपालले मङ्गोलियासँग 3-0 सोझो सेटमा पराजय बेहोर्यो। महिला टिम काँतामा नेपाल क्वार्टर फाइनलमै पराजित भएको छ। क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 अङ्कले पराजित भएको हो। नेपालका लागि टिम काँतामा सानु माया थिङ, मेगा लिम्बु र आलिसा राष्ट्रकोटी मगरले प्रतिस्पर्धा गरेका थिए। भियतनामसँग पराजित भएसँगै नेपालको महिला टिम काँतामा पदकको यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। बक्सिङ 51 केजी प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामकी एन ग्विन थिटामसँग 5-0 पराजित भइन्। त्यसै गरी पौडी महिलातर्फ 100 मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भइन्।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र मध्य प्रदेशको पहाड़ी भागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.7 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान। भोलि महासभालाई सम्बोधन गर्नुहुने। महासभामा जलवायु न्यायका विषय उठाउन प्रधानमन्त्री शाहलाई सांसदहरूको सुझाव। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने सरकारको निर्णय। भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी स्याफ्रुबेसी सड़क खण्डमा असोजभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। प्राकृतिक जलवायु चक्र निनोका कारण 2027 खाद्य संकट बढ्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। र न्यूयोर्कमा अमेरिका इरान बीच 3 घण्टा वार्ता, थप छलफल हुने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गोपाल युञ्जन र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान। रचना अनि सङ्गीत हो गोपाल युञ्जनकै।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ आनन्द कार्की, कुन्ती मोक्तान र साथीहरूको सुर, माधव प्रसाद घिमिरेको रचना अनि संगीत हो उस्ताद गोविन्दलालको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार। नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
0: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
0: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेशनहरू 98, 100 र 103 MHz का साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
1: रेडियो कार्यक्रम दिगो पर्यटन।
2: नमस्कार, दिगो पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र दार्जिलिङका मानव बस्ती, सडक र पुलमा मात्र होइन यहाँको पर्यटनमा पनि गहिरो चोट पुर्याएको छ। आजको कार्यक्रममा हामी क्षति कति भयो भन्ने मात्र होइन, यो क्षेत्रको पर्यटनलाई फेरि उठाउन के गर्नुपर्छ भन्ने कुरा पनि गर्दैछौँ। लाङटाङ, गोसाईकुण्ड र त्रिशुली उपत्यका नेपालको पर्यटन नक्सामा प्रसिद्ध ठाउँ हुन्। यिनै ठाउँमा सयौं होटल र होमस्टे चलेका थिए र हजारौं परिवारको चुलो पर्यटन व्यवसायबाटै चलेको थियो। पर्यटन व्यवसायसँग जोडिएका अधिकांश स्रोत तथा साधनमा ठूलो क्षति पुगेको छ। साथै कैयौं सम्पदा क्षतिग्रस्त भएका छन् र लाङटाङ तथा गोसाईकुण्ड लगायतका प्रमुख पदमार्ग पनि प्रभावित भएका छन्।
3: पर्यटनको आधार सडक र पुल पनि हुन् र ती पनि बगेका छन्। रसुवामा मात्र 41 किलोमिटर सडक, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झोलुङ्गे पुल बगेको जानकारी आएको छ। हालसम्म पनि झन्डै 600 जना विदेशी पर्यटकहरू बेपत्ता छन् भने प्रारम्भिक विवरण अनुसार पर्यटन क्षेत्रमा करिब 52 अर्ब बराबरको क्षति भएको नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव थमलाले बताउनु भएको छ। नेपालको पर्यटन क्षेत्रका लागि प्राकृतिक विपद नयाँ चुनौती होइन। भूकम्प, कोरोना महामारी, बाढी पहिरो, हिम पहिरो तथा अन्य प्राकृतिक विपदका कारण समय समयमा पर्यटन गतिविधिमा असर पार्दै आएको छ। कोरोना कालपछि लयमा फर्कदै गरेको पर्यटन व्यवसाय फेरि भोटेकोसी बाढीले धक्का दिएको छ। तर यस्ता विपदपछि पर्यटन क्षेत्रलाई कसरी छिटो पुनर्जीवन दिने भन्ने विषयमा सरकारवाला पक्षबीच स्पष्ट योजना र प्रभावकारी समन्वय आवश्यक हुन्छ। यही सन्दर्भमा रहेर आज कार्यक्रम दिगो पर्यटनमा संवाद गरेका छौँ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव थमलासँग। उहाँ भोटेकोसी बाढी प्रभावित पर्यटकहरूको उद्धारका लागि सरकारले गठन गरेको क्विक रेस्पोन्स टिमका संयोजक पनि हुनुहुन्छ।
2: यहाँलाई कार्यक्रम स्वागत छ।
4: धन्यवाद सर।
2: भोटेकोसीमा आएको बाढीले पर्यटन क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ। पर्यटन क्षेत्रले कति क्षति बिहोर्नु पर्यो कि आकलन गर्नुभएको छ यहाँहरूले?
4: पर्यटन क्षेत्रमा नै सबै हेर्दै गर्दाखेरि करिब 52 अरब जतिको चाहिँ क्षति हामीले प्रारम्भिक तथ्याङ्कमा राखेका छौँ। त्यसमा चाहिँ केही भौतिक क्षति छन्, मानवीय क्षतिको त अब त्यसको भ्यालु गर्ने कुरा भएन, तर उहाँहरूको परिवारलाई पुनर्स्थापना र परिपूरण समेतको अवस्था हेर्दाखेरि 52 अरब जतिको क्षति भएको आकलन गरिएको छ। अहिलेसम्म झन्डै 606 जना विदेशी पर्यटकहरू सम्पर्कविहीन रहेको अवस्था छ भने नेपाली गाइड, हेल्पर, ड्राइभर समेत गर्दाखेरि झन्डै 188 जना पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरू हराइरहनु भएको या सम्पर्कमा नरहनु भएको अवस्था छ। यही बिचमा चाहिँ 310 जना विदेशी पर्यटकहरूलाई चाहिँ त्यो ठाउँबाट चाहिँ उद्धार गरिएको अवस्था हो भने अहिले हाम्रो चाहिँ झन्डै 142 भन्दा बेसी होटलहरू त्यहाँबाट चाहिँ पूर्ण क्षतिको अवस्थामा हामीले तथ्याङ्कहरू कलेक्सन गरिराखेका छौँ। झन्डै 65 भन्दा बेसी रेस्टुरेन्टहरू 133 भन्दा बेसी सवारी साधनहरू जो पर्यटन क्षेत्रमा चाहिँ आबद्ध सवारी साधनहरू हुनुहुन्थ्यो अनि 47 भन्दा बेसी चाहिँ पर्यटकीय गन्तव्यहरू जो चाहिँ धार्मिक स्थलहरूको रूपमा रहेका थिए यी चिजहरू चाहिँ हामीले मिस गर्न परेको अवस्था छ त्यस्तै गरेर झन्डै 4-5 किलोमिटर भन्दा बेसी चाहिँ ट्रेकिङ ट्रायलहरू दाङटाङ एकदमै प्रख्यात एउटा चाहिँ गन्तव्य पनि हो त्यो ठाउँहरूमा पनि त्यो क्षति पुग्न गएको अवस्था छ
5: स्वदेशी विदेशी पर्यटकहरूको खोजी कार्य अहिले पनि जारी छ या सकिएको
4: होइन पक्कै पनि अब सरकार यसको लागि खोजको लागि त निरन्तर लागिरहने कुरा नै रह्यो उहाँहरूको चाहिँ कुनै विषयवस्तुहरू भेटिन सकिन्छ भन्ने हिसाबले अब जीवितका हिसाबमा कुरा गर्ने हो भने अलिकता सम्भावना न्यून नै छ होइन तर उहाँहरूको चाहिँ तथ्य तथ्याङ्कहरू सङ्कलन गर्ने अब रेस्क्यु र इभ्याकुएसनको केसहरू अलिकता अन्तिम अन्तिम चरणमा पुगे पनि अब रेस्पोन्स गर्ने कामहरू चाहिँ भइरहेको अवस्था छ
5: यहाँ सरकारले गठन गरेको जुन क्विक रेस्पोन्स टिम थियो त्यसको संयोजक हुनुहुन्छ त्यहाँ गएर काम गर्दाखेरि पर्यटकहरूको अवस्था के देखियो सिनारियो के बताइदिनु
4: धेरै पर्यटकहरू टिबेट जानको लागि भिजाको क्यूमा रहेको अवस्थामा धेरै मिसिङ हुनुभएको अवस्था छ होटेलहरूमा चिया खाने क्रममा किन बिहानको समयमा सबै पर्यटकहरू उठेर आफ्नो गन्तव्यमा जानको लागि तयारी गरिरहेको अवस्थामा नै यो घटना हुँदै गर्दाखेरि चाहिँ धेरै पर्यटकहरू चाहिँ त्यसरी मिसिङ भएको अवस्था हामीले पाएका छौँ
5: ती क्षेत्रहरूमा पर्यटन व्यवसायको अवस्था कस्तो छ अहिले फेरि त्यो व्यवसायमा लाग्न सक्ने अवस्था छ कि छैन अथवा व्यवसायले पुनः सञ्चालन गर्न सकिने अवस्था छ कि छैन
4: दुःखका साथ भन्नुपर्छ अब धेरै त्यहाँबाट त्यहाँ त्यो होटेलहरू जुन होटेलहरूको अहिले नामो निशाना पनि त्यहाँ भेटिँदैन होइन अब हामीले त विभिन्न ठाउँहरूबाट गएर त्यहाँको सम्पर्क स्रोतहरूसँग त्यहाँ रेस्क्यु गरेका 2-4 व्यवसायीहरूसँग चाहिँ सम्पर्क गरेर उहाँहरूसँग तथ्याङ्कहरू सङ्कलन गर्ने काम गरिरहेको अवस्था हो अब धेरै मानवीय क्षति पनि भएको त्यहाँ होटल सञ्चालकहरू पनि त्यहाँबाट मिसिङ भइरहेको अवस्था र त्यो होटलको त नामो निशाना पनि त्यहाँ नरहने अवस्था भएको कारणले गर्दा अब तत्कालै हिजोकै जस्तो ठाउँमा चाहिँ त्यो व्यवसाय सञ्चालन हुन सक्ने अवस्था त छैन पक्कै पनि सरकारले यसको विषयमा अल्टरनेटिभ कुराहरू सोचिरहेको अवस्था छ अब त्यसको प्लानिङ अहिले त खोला किनारका बस्तीहरू अलिकति जोखिम हुने भएको कारणले गर्दा भोलिका दिनमा पनि फेरि यस्तै विपत्तहरू आइलाग्दाखेरि त्यहाँबाट सुरक्षित रूपमा चाहिँ स्थानान्तरण गर्न सकिने अवस्था बन्ने या नबन्ने विषयमा पनि सरकारले एकदमै गम्भीर अनुसन्धान गरिरहेको अवस्था छ त्यसो भएको कारणले गर्दा त्यही ठाउँमा हिजोकै जस्तो रहन्छ कि रहँदैन भन्न तत्काल सक्दिनँ तर पुनर्स्थापनाको केही प्याकेजहरू राज्यले तयारी गरिरहेको अवस्था छ
5: यहाँले यो भन्दै गर्दाखेरि पर्यटन क्षेत्रलाई दिगो बनाउनुको लागि कसरी अगाडि बढ्नु पर्ला त्यहाँबाट पनि एउटा पाठ सिकाइ भयो नि त होइन
4: पक्कै पनि अब अहिले त 2-3 कुरा यो प्राकृतिक विपत्ति जुनसुकै ठाउँमा जुनसुकै बेला पनि जान सकिने अवस्था हो त्यसको पूर्व अनुमान त गर्न सक्दैन तर पूर्व तयारीका हिसाबले अब त्यसलाई चाहिँ छिटोभन्दा छिटो रेस्क्यु गर्ने कामहरू त्यसको व्यवस्थापन गर्ने कामहरू चाहिँ भोलिका दिनमा पनि राज्यले यो अलिकति गम्भीर भएर सोच्नुपर्छ र त्यसको पूर्व तयारीमा लाग्नुपर्छ भन्ने एउटा कुरा रह्यो अर्को कुरा चाहिँ अब यसलाई दिगो बनाउनको लागि चाहिँ हाम्रा चाहिँ भर्सटाइल एरियाहरू अर्को अर्थमा भन्नुपर्दाखेरि हाम्रो विकासहरू पनि त्यही ढङ्गबाट भइरहेको पहिलाको अवस्थालाई मध्यनजर गर्दै अब हामीले शहरीकरण या चाहिँ यस्ता पर्यटकीय गतिविधि हुने क्षेत्रहरू अलिकति सुरक्षित त्यसको भौगोलिक अध्ययन पनि गरेर राम्रो ठाउँहरूमा स्थानान्तरण गर्नुपर्ने या त्यो व्यवस्थित गर्नुपर्ने त्यस्तो ठाउँहरूलाई चाहिँ अलिकति फराकिलो अलि सहज हुने ठाउँहरूमा चाहिँ यस्ता विपदबाट चाहिँ जोगिन सक्ने ठाउँहरूमा चाहिँ फेरि व्यवस्थापन गर्नुपर्ने अवस्था छ तत्कालको हिसाबले हेर्ने हो भने हामीले अहिले त क्षतिको आकलन गरेर राज्यलाई एउटा रेकमेन्डेसन पनि के गरेका छौँ भने अहिले भोटेकोसीले हामीलाई के पाठ सिकाएको छ भने अरू ठाउँहरूमा पनि यस्ता खालका दुर्घटना हुँदै गर्दाखेरि या यस्तो खालको घटनाहरू सम्भावित घटनाहरू आउँदै गर्दाखेरि हामीले नागरिकहरूलाई कसरी सुरक्षित गर्न सक्छौँ र भौतिक संरचनाहरूलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा पनि हामीले केही कुराहरू रेकमेन्डेसनको पाठमा राखेका छौँ
5: भोटेकोसीमा आएको बाढीका कारणले गर्दाखेरि धेरै विदेशी पर्यटकहरू हराएका अवस्थामा छ सम्पूर्णमा नभएका अवस्थामा छन् होइन धेरैको मृत्यु भएका कुराहरू पनि आइरहेका छन् उहाँका आफन्तहरूसँग परिवारसँग पनि सहजीकरण गरिदिनु पर्ने हुन्छ परिवारसँग पुनर्मिलनका कुराहरू हुन्छन् यसलाई कसरी बढाउनु भएको छ अगाडि यहाँहरूले
4: पर्यटन क्षेत्रमा जो आबद्ध हुनुहुन्थ्यो उहाँहरूको परिपूर्णको लागि चाहिँ हामीले फरक खालको प्याकेजको परिकल्पना गरेका छौँ एउटा चाहिँ राज्यले तत्कालै दिनुपर्ने क्षतिपूर्ति या राज्यबाट या हाम्रो विभिन्न स्रोतहरूबाट उनको परिवारलाई 10 लाखसम्मको चाहिँ अहिले तत्काल दिन सकिने एउटा प्याकेजको कुरा हामीले त्यहाँ रेकमेन्डेसनमा राखेका छौँ भने उनको परिवार आश्रित परिवार जो बच्चाहरू कक्षा 12 या ब्याचलरसम्म पढ्नको लागि कम्तीमा 2 बच्चाको लागि भनेर 20 लाखसम्मको हामीले परिकल्पना त्यहाँ गरेका छौँ अर्को उसको परिवारको पुनर्स्थापनाको लागि कम्तीमा एउटा सिरिमनीका हिसाबले 20 लाख जतिको एउटा प्याकेज घर एक ठाउँमा बस्नका लागि एउटा वासस्थानका रूपमा हामीले सरकारलाई चाहिँ गचगच्याउने या विभिन्न स्रोतहरूबाट यो 20 लाखसम्मको चाहिँ एउटा पुनर्स्थापनाको लागि सहजीकरण गरिदिनको लागि आह्वान सञ्चालन गर्ने काम रेकमेन्डेसनमा हामीले राखेका छौँ। अब पक्कै पनि सरकारले यसको तयारी, यसको चाहिँ क्षतिपूर्तिका लागि पनि केही न केही स्रोतहरू जुटाउने काममा लाग्नुहुन्छ होला भन्ने विश्वास व्यक्त गर्न सकिन्छ। विदेशी पर्यटकहरूको हकमा चाहिँ अब उहाँहरूको चाहिँ डिएनए चेक गर्ने, अब त्यो कति इन्सुरेन्सहरू त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्न सकिने अवस्था बन्न सक्छ अहिलेको अवस्थामा भन्ने हो भने त अब रेस्पोन्स गर्ने, कस्तो खालको रेस्पोन्स गरिदिँदाखेरि उहाँको परिवारहरूलाई पनि चाहिँ सहज हुन्छ भन्ने विषयमा पनि सरकारले अब मलाई लाग्छ छिटै नै एक खालको निर्णय, नीतिगत निर्णय गरेर अगाडि बढ्ने अवस्था।
5: अहिले विदेशी पर्यटकहरू जो हराएका छन् उहाँका आफन्तहरू यहाँहरूको सम्पर्कमा आउनु भएको छ, उहाँहरू के भन्नुहुन्छ?
4: धेरै धेरै विदेशीका आफन्तहरू सम्पर्कमा आउनु भएको छ, उहाँहरूको विषय अब उहाँहरू जीवित हुनुहुन्छ या चाहिँ हुनुहुन्न, अनि हुनुहुन्न भने हामीले उहाँहरूलाई चाहिँ कसरी चाहिँ उहाँहरू चाहिँ जीवित नभएको प्रमाण कसरी भेट्न सकिन्छ या त्यो डिएनएको लागि के छ उपायहरू के हुन सक्छन् भन्ने विषयमा उहाँहरूले हामीलाई सोधिराख्नु भएको छ र हामीले पनि प्राप्त भएको इन्फर्मेसनहरूलाई उहाँहरूलाई सेयर गर्ने काम गरिरहेको छौँ। पहिला चाहिँ रेस्क्यु र इभ्याकुएसनको काम सकिना साथै अब मलाई लाग्छ छिटै नै सरकारले एक खालको चाहिँ हामीले अब यो रेस्क्यु एन्ड इभ्याकुएसनलाई चाहिँ अब स्टप गऱ्यौँ भन्ने एउटा अवस्था बनिसकेपछि चाहिँ उहाँहरूको परिवारलाई कसरी रेस्पोन्स गर्ने हो, हामीले चाहिँ कुन इन्फर्मेसन दिँदा उहाँको परिवारहरूलाई सजिलो हुने या कसरी उहाँहरूको परिवारलाई चाहिँ भोलिका दिनमा पनि सहजीकरण गर्न सकिन्छ, कानुनी झन्झट पनि नआउने गरी कसरी सहजीकरण गर्न सकिन्छ भनेर त्यसको तयारीमा लागिरहेको अवस्था छ। यहाँभन्दा अगाडि नै सरकारले एउटा डिसिजन गरेर भिजा एक्सटेन्ड गर्नको लागि होइन सहजीकरण गरिदिनको लागि यो विपदमा परेका पर्यटकहरूको हकमा त इमिग्रेसनले त्यो खालको सहजीकरण गरिसकेको अवस्था छ।
5: भुटेकोसीको बाढीले क्षति त भयो, यसरी नेपालको पर्यटन क्षेत्रमा धक्का पुर्यायो होइन, हामीले भन्यौँ ठुलो क्षति पुर्याएको छ, 52 अरब भन्दा बढीको चाहिँ क्षति पुगेको कुरा यहाँले भन्दै गर्दाखेरि यसका बावजुद पनि यसलाई फेरि तङ्गाउनु पर्नेछ, यसलाई दिगो बनाउनु पर्नेछ, यसको लागि नेपाल पर्यटकको लागि सुरक्षित छ है भन्ने सन्देश दिनुपर्ने पनि हामीसँग एउटा अवस्था छ, यसलाई कसरी पुर्याउँदै हुनुहुन्छ, सन्देश कसरी प्रवाह गर्दै हुनुहुन्छ यहाँहरू?
4: पक्कै पनि यो नेचुरल फेनोमेना हो, हेर्नुहोस् संसारभरि यस्ता खालका चाहिँ विपत्तिहरू आइलाग्ने हुन्छ, त्यही ढङ्गबाट बुझ्नुपर्छ, यो मानव निर्मित होइन, यो फेरि सधैँ सधैँ दिगो भइराख्ने कुरा पनि होइन, किन भन्दा कुनै एउटा इन्सिडेन्ट हो त्यो घटिसकेपछि अब हामी पुनर्स्थापना गरेर अब हामीले जवाफ दिने भनेको चाहिँ यसलाई चाहिँ पुनर्स्थापना गरेर छिटोभन्दा छिटो त्यो ठाउँलाई चाहिँ अलिकति रिभाइभ गरेर हामी सक्षम छौँ, हामी अलिकति सुरक्षित छौँ, झन् भरपर्दो ढङ्गबाट अगाडि बढ्यौँ भनेर आफ्नो कर्मले पुष्टि गर्ने कुरा रह्यो एक नम्बर त। दोस्रो नम्बर कुरा भनेको चाहिँ हाम्रो यस्ता गन्तव्यहरू यो लगायतका अन्य गन्तव्यहरू पनि भोलिका दिनमा त्यहाँबाट पर्न सक्ने प्रभावहरूलाई मूल्याङ्कन गरेर त्यस्ता चाहिँ सहरीकरणको लागि पनि फरक खालको अवधारणा बनाउनु पर्ने, अलिकति जोखिमयुक्त ठाउँहरूमा जो संरचना छ त्यो संरचनालाई स्थानान्तरण गर्नुपर्ने र विदेशी पर्यटकहरू जो चाहिँ ट्रेकिङ हाइकिङ लगायतका चाहिँ गतिविधिका लागि या टुरका लागि पनि आउनुहुन्छ उहाँहरू बस्ने बासस्थानलाई चाहिँ अलिक छुट्टै सेग्रिगेसन गरेर अलिक सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने चाहिँ सुझाव मलाई यो बाढीले पनि दिएको जस्तो लाग्छ। हामीले त्यो ढङ्गबाट पनि अब आगामी दिनमा काम गरेर नेपाललाई चाहिँ सुरक्षित गन्तव्यको रूपमा विकास गर्नुपर्छ। अहिले भइरहेको अन्य ट्रेकिङ ट्रायलहरू अन्य रुटहरू निर्बाध रूपमा अहिले सञ्चालनमा छन्, एभरेस्ट, अन्नपूर्ण लगायत अन्य ठाउँहरू निर्बाध रूपमा सञ्चालनमा छन्, ती ठाउँहरू चाहिँ अहिले सुरक्षित छन् भनेर आम मिडियाकर्मी, पेसा व्यवसायमा लाग्नुभएका र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा रहनुभएका सम्पूर्ण व्यक्तिहरूले पनि त्यो कुराहरूलाई सकारात्मक सन्देशहरू प्रवाह गरेर नेपालको चाहिँ यो पर्यटन क्षेत्रलाई पुनर्ताजगी गर्नको लागि लाग्नुपर्छ भन्ने मेरो विश्वास।
5: यहाँले जुन तथ्याङ्क भन्नुभयो नि, ती विदेशी पर्यटक र पर्यटन व्यवसायका कुरा गर्नुभयो, योसँग जोडिएका स्वदेशी पर्यटकको सन्दर्भमा त यसमा तथ्याङ्क छैन नि है?
4: यता टिबेट जानेहरूका हकमा उहाँहरू पनि यही अन्तर्गत नै पर्नुहुन्छ होइन, जो परमिट लिएर जाँदै हुनुहुन्छ, त्यो ठाउँमा जानुभएका अन्य महानुभावहरूको हकमा चाहिँ हामीले त्यति यथेष्ट तथ्याङ्कहरू लिन सकेका छैनौँ, तर स्थानीय तहले पनि आफ्नो ढङ्गबाट यसको तथ्याङ्कहरू कलेक्सन गर्ने र एनडिआरआरएमएले यसका सबै फाइलहरूलाई कम्पाइल गर्ने काम गरिराख्नु भएको छ। हाम्रो चाहिँ टिओआरमा यो पर्यटकीय र पर्यटनसँग जोडिएको विशेषत अन्तर्राष्ट्रिय पर्यटनसँग जोडिएका महानुभावहरूको हुने भएको कारणले गर्दा हामीले उहाँहरूको चाहिँ इन्फर्मेसनहरूलाई यहाँ कलेक्ट गर्ने काम गरिरहेका छौँ।
5: हामी कार्यक्रमको अन्त्यमा पुगेका छौँ। अन्त्यमा पर्यटकहरूको उद्धार गर्नको लागि सरकारले गठन गरेको क्विक रेस्पोन्स टिमको संयोजकको नाताले थप के भन्न चाहनुहुन्छ?
4: एकदमै यो विपत्तिले हामी सबैलाई त्राहिमाम बनाएकी छ, तथापि अब हामीसँग यसले यो शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन, सहरीकरणलाई पनि नयाँ ढङ्गबाट सोच्नुपर्ने, यो विपदसँग जुझ्नुपर्ने अवस्था छ। एउटा अनुरोध के गर्न चाहन्छु भने सकारात्मक सोचका साथ अगाडि बढौँ भन्न चाहन्छु।
2: यो थियो नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य एवं भुटेकोसी बाढी प्रभावित पर्यटकहरूको उद्धारका लागि सरकारले गठन गरेको क्विक रेस्पोन्स टिमका संयोजक सहदेव प्रदीप धमलासँग गरिएको कुराकानी। भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएसँगै चुनौती पनि सिर्जना गरेको साँचो हो। तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने देशको अधिकांश पर्यटन क्षेत्र अझै सुरक्षित छ। अब हरेक संचार माध्यम र सामाजिक सञ्जालकर्ताहरूले भोटेकोशी बाढीले समग्रमा तीन जिल्ला बाहेक नेपालका अन्य क्षेत्र पूर्ववत अवस्थामा नै सुचारू छन् र बिना सङ्कोच नेपालको भ्रमण गर्न सकिन्छ भन्ने सन्देश सहितका खबर प्रवाह गर्नु जरुरी छ। त्यसैले भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रलाई राहत र निर्माणको सीमित दृष्टिले मात्र होइन दिगु पर्यटन पुनर्स्थापनाको राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ। प्रकृतिले दिएको चुनौतीबाट पाठ सिक्दै अब अझ सुरक्षित व्यवस्थित वातावरण मैत्री र स्थानीय समुदाय मैत्री पर्यटन गन्तव्य निर्माण गर्न सकियो भने रसुवा, नुवाकोट र दार्जिलिङको पर्यटन फेरि पुरानै लयमा मात्र होइन अझ नयाँ सम्भावना सहित अघि बढ्न सक्दछ।
3: हवस् त, आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। यसै महिनाको तेस्रो बुधबार आजकै समयमा भेट्ने गरी छुटिन्छौ। प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक सहकर्मी मुकुन्द भण्डारी र म विद्या चौधरीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: पाइपिङ सोल्युसन्स,
4: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ पानी र पर्वत विशेष बदलिदो नेपाल।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरबेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी अबका केही दिन ठुलो पानी पर्ने सम्भावना र त्यसको जोखिमका बारेमा चर्चा गर्दैछौँ। बङ्गालको खाडीबाट सामुद्रिक आँधी बनेर अघि बढ्दैछ। यसको प्रभावले नेपालमा भोलिदेखि सोमबारसम्म वर्षा हुने र केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर असोज 9 गते शुक्रबारदेखि 3 दिन विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। आजको कार्यक्रममा हामी बङ्गालको खाडीबाट सुरु भएको सामुद्रिक आँधीले पार्न सक्ने प्रभाव र त्यसको जोखिम तथा सावधानीका उपाय बारेमा चर्चा गर्दैछौँ। हामीसँग त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिक्देल हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: नमस्कार।
0: कार्यक्रमको सुरुमा आँधीको उत्पत्ति, यसको अवस्था लगायतका प्राविधिक पक्षहरूको चर्चा गरौँ। सुरुमा चाहिँ सामुद्रिक आँधी के हो, यो कसरी उत्पन्न हुन्छ भन्ने बारेमा हाम्रो श्रोताहरूलाई बुझ्ने गरी यो प्राविधिक पक्ष बुझाइदिनुहोस् न।
1: सामुद्रिक आँधीलाई विशेष गरी हामी चक्रवात भन्ने नाम दिन्छौँ। चक्रवात चाहिँ कसरी बन्छ भन्ने चाहिँ प्रमुख कुरा रहन्छ। चक्रवात चाहिँ समुद्रको कुनै पनि क्षेत्रमा बन्न सक्छ। त्यसको लागि एउटा चाहिँ सामुद्रिक तापक्रम 26 डिग्री सेल्सियससम्म सामुद्रिक तापक्रम पुगेको अवस्थामा चाहिँ चक्रवात विकसित हुने क्रम सुरु हुन्छ। त्यसको लागि चाहिँ न्यूनचापीय क्षेत्र एउटा बन्छ। त्यहाँ न्यूनचापीय क्षेत्रले चाहिँ एउटा स्वरूप ग्रहण गरिसकेपछि त्यसले डिप्रेसन बनाउँछ, जसको गति चाहिँ 61 किलोमिटर प्रति घन्टा हुन्छ। यदि त्यो डिप्रेसन अझै बृहत् रूप हुँदै गइसकेपछि त्यो डिप डिप्रेसन हुन्छ, र डिप डिप्रेसन भइसकेपछि ट्रोपिकल स्ट्रोममा परिणत हुन्छ। ट्रोपिकल स्ट्रोम भन्दाखेरि त्यसको गति चाहिँ 63 देखि 118 किलोमिटर प्रति घन्टाका दरले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। र यदि त्यो चरण पनि पार गरिसकेपछि चाहिँ अझै त्यो फैलावट हुँदै गयो र ठुलो हुँदै गएको अवस्थामा त्यसपछि हामी ट्रपिकल साइक्लोन अथवा चक्रवात भनेर भन्छौँ, जसलाई चाहिँ प्रोपरली हामी चाहिँ सामुद्रिक आँधी भन्छौँ। र त्यसको गति भनेको 119 किलोमिटर प्रति घन्टाका दरले त्यो समुद्रबाट जमिनतिर सर्दै जानुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि जब यो सामुद्रिक चक्रवातको विकास हुन्छ, यो बिस्तारै जमिनतिर सर्छ र जमिनमा बज्रिसकेपछि चाहिँ यसको शक्ति चाहिँ क्षयीकरण हुँदै जान्छ र यसले विभिन्न ठाउँहरूमा वर्षा अथवा आँधीबेरी अथवा तपाईँको हावाहुरी लिएर आउँछ। यो प्रक्रिया नै सामुद्रिक चक्रवात भन्ने प्रक्रिया।
0: यो चक्रवात चाहिँ सामान्यतया कुन मौसममा बन्छ अथवा केसँग सम्बन्धित छ भनेको, समुद्र आफै हल्लिन्छ अथवा के हुन्छ त्यहाँ चाहिँ?
1: कसरी चक्रवात बन्यो भने यसको शक्ति अथवा इनर्जी हामीले हेर्नुपर्ने हुन्छ। यसको शक्ति भनेको चाहिँ बाष्पीकरणबाट हुने, जुन जल बाष्पीकरणबाट हुने चाहिँ एउटा मोइस्चर, त्यसबाट यसले चाहिँ शक्ति प्राप्त गर्छ। त्यस कारणले अघि मैले भनेको थिएँ, समुद्रको तापक्रम करिब करिब 26.5 देखि 27 डिग्री सेल्सियस भएको अवस्थामा मात्रै त्यो विकसित हुन्छ। त्योभन्दा तल चाहिँ सी सर्फेस टेम्परेचर भन्छौँ हामी, त्यो सी सर्फेस टेम्परेचर त्योभन्दा कम भएको अवस्थामा त्यो बन्न सक्दैन। त्यस कारणले गर्दाखेरि यसको लागि चाहिँ अनुकूल अवस्था बन्नुपर्छ। र यो चाहिँ फेरि हाम्रो यो अगस्त सेप्टेम्बर अक्टोबर महिनामा चाहिँ प्रायःजसो विभिन्न सामुद्रिक छेउहरूमा यो चक्रवातको गतिविधि हुने गर्छ। जस्तै हाम्रो अब बङ्गालको खाडी भनौँ, बङ्गालको खाडी चाहिँ हिन्द महासागरको एउटा भाग हो। जस्तै हिन्द महासागरमा हुन्छ, त्यस्तै गरी अरब सागरमा पनि विकसित हुन्छ विभिन्न समयमा, त्यस्तै गरी प्रशान्त महासागरमा विकसित हुन्छ, अब जापान को समुद्र जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ बन्न कसले एउटा न्यूनतम वातावरण सृजना गर्छ, त्यो भइसकेपछि जुनसुकै समुद्रमा पनि यो सृजना हुन सक्छ।
0: यो चाहिँ नियमित एउटा प्रक्रिया नै हो भनेको, कालान्तरदेखि यस्ता बढ्ने क्रम चलिरहन्छ।
1: हजुर, अब यो चाहिँ हाम्रो सामुद्रिक गतिविधिको एउटा नियमित प्रक्रिया नै हो। र प्रायःजसो चाहिँ अलिकति तापमान बढेको अवस्थामा चाहिँ सामुद्रिक चक्रवात बन्ने गर्छ। र योभन्दा अगाडि पनि हामीले कहिले अरब सागरबाट बन्ने चक्रवातकोबाट असर हामीलाई पर्यो होइन, अप्रत्यक्ष रूपमा, हामी किन भन्दा हामी प्रत्यक्ष रूपमा समुद्रसँग जोडिएका छैनौँ, तर त्यहाँबाट आउने जलवाष्पयुक्त मनसुन पनि त्यहाँबाट आउने जलवाष्पयुक्त हो भने एउटा आँधीको रूपमा आउने जलवाष्प हो। त्यस कारणले गर्दाखेरि गत वर्ष पनि हाम्रो मोन्था चक्रवात 2025 त्यो फेरि कार्तिकमा थियो, त्यस कारणले गर्दाखेरि अब यो असोज कार्तिक होइन भदौ यी महिनाहरू भनेको सामुद्रिक आँधी अथवा चक्रवात बन्नु कुनै नौलो प्रक्रिया होइन।
0: अब चाहिँ हामी यो बङ्गालको खाडीमा अहिले बनेको चक्रवातको बारेमा कुरा गरौँ। आज हामी मङ्गलबार कुराकानी गर्दैछौँ, बुधबार बिहान यो कार्यक्रम प्रसारण हुँदैछ, सुन्दैछौँ। यसरी हेर्दाखेरि चाहिँ अहिलेको अवस्था के छ र कसरी नेपालतिर यसको प्रभाव आउँदैछ?
1: अब अहिलेको अवस्थामा चाहिँ यो समुद्रमै कायम रहिरहेको अवस्था छ। अघि मैले विभिन्न चरणहरू बताएको थिएँ, न्यूनचापीय क्षेत्रबाट चाहिँ यो एउटा ट्रपिकल डिप्रेसनमा जान्छ, ट्रपिकल डिप्रेसनबाट डिप डिप्रेसन भन्ने जस्तो कुराहरू मैले गरेको थिएँ नि। त्यो अवस्थामा यो अहिलेको चरणमा हामीले कुरा गर्दाखेरि चाहिँ यो चक्रवात बनिसकेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यो चक्रवात चाहिँ अब यो बुधबार र बिहिबारसम्ममा चक्रवात बन्छ कि बन्दैन हामी अब यसलाई अनुगमन गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि जस्तै कुनै पनि अवस्था कस्तो हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र बनेर तपाईँको डिप्रेसन को रूपमा एउटा गति लिने तर तपाईँको जो चाहिँ चक्रवात नबनिदिने अवस्था पनि हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब अहिलेको स्थितिमा अब यो चाहिँ चक्रवातको लागि अब एक चरण पछि छ चक्रवात बन्ने चरण भन्दा। त्यस कारणले गर्दाखेरि अब यो बुधबार अथवा बिहिबारसम्म यसले चक्रवातको स्वरूप ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा हो। तथापि चक्रवात नभए पनि फेरि यसमा चाहिँ के हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र त हो यो होइन, जुन मौसम प्रणालीलाई सक्रिय बनाउन अथवा तपाईँको चाहिँ अस्थिर बनाउनको लागि यो त एकदमै तपाईँको सक्षम हुन्छ। त्यस कारणले गर्दाखेरि चक्रवात नबनेको अवस्थामा पनि चक्रवातभन्दा बढी शक्तिशाली हुने भयो, चक्रवात नबन्दा पनि न्यूनचापीय क्षेत्र र डिप्रेसनको प्रभावले भारतीय भूखण्ड लगायत नेपाल हिमालयको क्षेत्रमा चाहिँ यसले वर्षा गराउँछ।
0: सामान्यतया बङ्गालको खाडीमा बन्ने चक्रवात अर्थात् न्यूनचापीय रेखा क्षेत्र यसले नेपालको मौसममा कसरी प्रभाव पार्छ, यसको वैज्ञानिक चक्र चाहिँ के छ सामान्य रूपमा बुझ्दाखेरि?
1: अब यो वैज्ञानिक चक्र भन्दाखेरि अघि मैले भने जस्तै हो, यो चाहिँ जस्तै कसरी पहिला चाहिँ हाम्रो चक्रवात बन्छ, चक्रवात बन्नको लागि चाहिँ यसले चाहिँ मौसम प्रणालीलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ योसँग जोडिएर आउँछ। फेरि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोमा प्रभाव पार्ने चाहिँ दुईवटा समुद्रहरू अलि बढी हामीलाई प्रभाव पार्छ, जुन चाहिँ हाम्रो चाहिँ अरब सागर र बङ्गालको खाडी। त्यस कारणले गर्दाखेरि दुवै क्षेत्रमा चाहिँ यस्ता किसिमका आँधी बेरी सृजित भएको अवस्थामा यसले चाहिँ अप्रत्यक्ष रूपमा नेपालमा असर गर्छ। तथापि धेरै जसो चाहिँ भारतीय भूभागमै बज्रिसकेपछि यो चाहिँ कमजोर भएर जान्छ र तपाईँको चाहिँ कुनै कुनै अवस्थामा चाहिँ यो फेरि यसको दिशा यसको ट्र्याक भन्छौँ हामी, यो चाहिँ यो प्रणालीको चाहिँ ट्र्याक कता जान्छ त्यसमा भर पर्छ, जो यसको हाम्रो इन्टेन्सिटी चाहिँ यो कतिको शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ। त्यस कारणले गर्दा अहिले चाहिँ हामी कस्तो भन्दाखेरि धेरै हामी चाहिँ आत्तिहाल्नुपर्ने स्थिति चाहिँ छैन, तर हामी चाहिँ विभिन्न किसिमका विपदका घटनाहरू हामीले बारम्बार भएको हुनाले हामी चाहिँ चनाखो र सतर्क भएर चाहिँ रहनुपर्ने हुन्छ 9 गतेदेखि 11 गतेसम्म। तर चाहिँ अहिले मैले भने जस्तै चक्रवात बन्ने प्रक्रियामा छ र यो चाहिँ भारतीय भूखण्ड हुँदै नेपालको चाहिँ तराई क्षेत्र लगायत हिमाली क्षेत्रलाई यसले प्रभाव पार्ने देखिएको छ।
0: भोलि बिहिबारदेखि नै केही ठाउँमा ठुलो पानी पर्ने भनिएको छ कि त्यो अनुमान छ। त्यसै गरी मौसम पूर्वानुमान महाशाखाले शुक्रबार शनिबार आइतबार चाहिँ धेरै जोखिम हुन्छ भनेर भनेको छ। विशेष गरी कुन कुन क्षेत्रमा चाहिँ अर्थात् कुन कुन दिनमा चाहिँ बढी यसले प्रभाव पार्न सक्ला अहिलेको अवस्थालाई हेर्दाखेरि?
1: अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो समुद्रमै छ, समुद्र चाहिँ जुन अन्दमान निकोबार समुद्रबाट यो चाहिँ आन्ध्र प्रदेश र उडिसाको क्षेत्रतिर आउँदैछ यो। त्यस कारणले गर्दाखेरि यो आएर अब चाहिँ अझै यसले चाहिँ गति अथवा यसले चाहिँ जुन आफ्नो शक्ति प्राप्त गर्दै गएको अवस्थामा चाहिँ अनि त्यसपछि गएर यसको क्षति अथवा यसले पार्ने प्रभावको चाहिँ अलि बढी मूल्याङ्कन गर्न हामीलाई सजिलो हुन्थ्यो। तथापि हाम्रो चाहिँ क्षेत्रमा हामीले कुरा गर्दाखेरि अब यसले पुरै नेपालमा नै वर्षा गराउँछ, वर्षा चाहिँ पुरै नेपालमा गराउँछ। मुख्यतः चाहिँ हामी सतर्क हुनुपर्ने भनेको शुक्रबार शनिबार र आइतबार नै हो, शुक्रबार शनिबार र आइतबार। तथापि अब जस्तै अब बिहिबार पनि जस्तै अब हाम्रो चाहिँ अब बदली हुने होइन, बादल लागेर अनि त्यसपछि गएर वर्षाको सम्भावना चाहिँ रहन्छ, तर तीव्र गतिको वर्षाको सम्भावना भनेको चाहिँ शुक्रबार शनिबार र आइतबार रहेको छ। र अब यसको चाहिँ हाम्रो कुनै पनि एउटा भूगोलमा मात्रै यसको प्रभाव छैन, जस्तै अब यसको हिमालतिर गएको अवस्थामा हाम्रो चाहिँ हिउँ पर्ने सम्भावना रहन्छ। जस्तै अलिकति अगाडि 2013-14 जस्तो लाग्थ्यो हुदुद भन्ने एउटा चाहिँ शक्तिशाली चक्रवात आएको थियो, त्यसले चाहिँ हाम्रो ट्रेकिङ मा जानेहरू यो अन्नपूर्ण सर्किटमा चाहिँ त्यसले चाहिँ हाताहाती गराएको अवस्था पनि थियो। त्यसले गर्दा अप्रत्यक्ष रूपमा हाम्रो सबै देशभर नै प्रभाव पार्छ। तर अहिले चाहिँ को आँकडा अनुसार किन भन्दाखेरि यो जति नजिक भयो उति यसको क्लियर पिक्चर आउने हुनाले अहिले हामी मङ्गलबारमा हामीले कुरा गर्दाखेरि चाहिँ यसले विशेष गरी लुम्बिनी र गण्डकी प्रदेश को क्षेत्रमा चाहिँ अलिकति भारी वर्षा गराउने चाहिँ देख्छौँ होइन अहिलेसम्मको स्थितिमा। तथापि हामी सबै पूर्वदेखि पश्चिमसम्म नै हामी सजग हुनुपर्ने हुन्छ, हिमालदेखि तराईसम्म नै हामी सजग हुनुपर्ने हुन्छ।
0: हाम्रो मनसुनी वर्षा नियमित रूपमा मनसुन अवधिमा हुने वर्षा र सामुद्रिक आँधीमा चाहिँ यो अलिकति बढी खतरनाक किन मानिएको छ अथवा हल्ला बढी भएको पनि हो?
1: मनसुनी वर्षाको कुरा गर्दा त अब मनसुनलाई चाहिँ हाम्रो अब बुझाइ चाहिँ विपदप्रति झुकाव हुँदै गयो हाम्रो पछिल्लो चरणमा होइन, यो सबै समुदायको चाहिँ अब यसले चाहिँ मनसुन चाहिँ एउटा सहकाल हो भन्ने हिसाबले पनि हामी बुझ्नु फेरि जरुरी छ। त्यो चाहिँ मनसुन राम्रो हुँदाखेरि हाम्रो चाहिँ कृषि खेतीपाती सबै समग्र चाहिँ त्यो अर्थतन्त्र राम्रो हुने त्यो पार्सरी छ। तथापि अब विपदलाई चाहिँ यसले बढावा दिने हुनाले हामी चाहिँ अलिकति आत्तिएको स्थिति प्लस हाम्रो चाहिँ एउटा पूर्व तयारी चाहिँ कमजोर पूर्व तयारी छ हाम्रो, त्यसमा अर्थको पनि एउटा महत्त्वपूर्ण भूमिका हुँदो रहेछ। जुन आर्थिक रूपमा हामी चाहिँ हाम्रो गाउँ समाज अथवा हाम्रो देश नै कमजोर अवस्थामा भएको हुनाले त्योबाट हामी अलिकति चाहिँ डर चाहिँ हामी मानिरहेको स्थिति हो। मनसुनको कुरा त हो भने अब चक्रवात कस्तो छ भन्दाखेरि चक्रवात चाहिँ एकदमै तीव्र गतिको हावाहुरी पानी मात्रै होइन हावाहुरी सहित लिएर आउने हुनाले जस्तै यो चाहिँ जस्तै अब अझ भारतको तटीय क्षेत्र र बङ्गलादेशको तटीय क्षेत्रमा त यसले चाहिँ ला तपाईँको हजारौँको हाताहाती गरेको हामीसित इतिहास साक्षी छ होइन। जस्तै तपाईँको कहिले चाहिँ यो बङ्गालको खाडीको चाहिँ बङ्गलादेश हुँदै तपाईँको यता मासतिर सर्ने, कहिले चाहिँ यो कोलकाता रिजन हुँदै अथवा तपाईँको यो ओडिसा रिजन हुँदै मासतिर सर्ने हुँदाखेरि हामीले चाहिँ हाम्रो नजिकको छिमेकी मुलुकमा ठुलो हाताहाती हुँदाखेरि हामीमा डर आउनु स्वाभाविक हो। तथापि हामीमा पर्ने प्रभाव भनेको अप्रत्यक्ष प्रभाव हो। जति तपाईँको जुन यसको शक्ति हुन्छ यो शक्ति चाहिँ जब यो जमिनमा आएर बज्रिन्छ भनौँ न त्यो बज्रिँदाखेरि घर्षणले गर्दाखेरि चाहिँ तपाईँको त्यो के हुन्छ भन्दाखेरि आदि शक्ति त्यहाँ नै क्षण हुन्छ। त्यस कारणले गर्दा बढी चाहिँ डर त्यतातिर हुन्छ। तथापि हामीमा चाहिँ वर्षा ठुलो वर्षा हुँदाखेरि अहिलेको भू बनोट र हाम्रा सडकहरू कमजोर भइसकेको अवस्था र अस्ति भर्खरको विपदले गर्दाखेरि हामी चाहिँ डराउनु पर्ने स्थिति हो। र फेरि अब यो मनसुन राम मनसुनको अन्त्यतिर हामी आइसकेका छौँ। अन्त्यतिर आउँदाखेरि पानी राम्रै रूपमा परेर कस्तो भयो भन्दाखेरि एउटा चाहिँ माटोमा ओस पनि पुगिसकेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यो बढी पानी चाहिँ जमिनले नसोसिकन फेरि त्यसले भुछिय गराउने हो कि अथवा सडकमा चाहिँ त्यसले क्षति पुर्याउने हो कि अथवा फेरि खोला नालाले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो।
0: कार्यक्रम बदलिदो नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौँ। अब अलिकति सम्भावित जोखिम प्रभाव यही विषयलाई जोडेर थप कुरा गरौँ। यो वर्षाले पहाडी क्षेत्रमा पहिरो, तराईमा डुबान अर्थात् हिमाली क्षेत्रमा अघि हामीले चर्चा गरेको त्यो हुदहुदले ल्याए जस्तो खालको हिमाली क्षेत्रको एक किसिमको विपद, यी सबैतिर जोखिम छ कि अलिकति बढी जोखिम चाहिँ कतातिर बढी देखिन्छ?
1: अहिले चाहिँ हामी पूर्व तयारी गर्दा चाहिँ हामीले सबै क्षेत्रमा तयारी गर्नुपर्ने हुन्छ। किन भन्दा यो कस्तो किसिमको चाहिँ चक्रवातको कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीले यो एउटा ट्र्याक हुँदै आउँछ होइन, यो जस्तै यो पूर्वबाट पश्चिमतिर बहन्छ भन्छौँ अथवा हामीले एउटा चाहिँ आकलन गरेर हुन्छौँ, कहिलेकाहीँ यसले दिशा बदलिदिन्छ। जब यो जमिनमा आएर चाहिँ तपाईँको चाहिँ जमिनका विभिन्न क्षेत्रहरूमा प्रवेश गर्छ, यसले दिशा बदलिसकेपछि चाहिँ यसबाट जुन हुने क्षति चाहिँ अब कतातिर अथवा यसको वर्षाको प्रभाव कता सर्छ भन्ने कुरा पनि रहन्छ। तथापि अब अहिलेको चाहिँ मोस्ट प्रोबेबल भनौँ न त्यो आकलनले चाहिँ जस्तै भारतको चाहिँ बिहार क्षेत्र र उत्तर प्रदेश त्यसपछि उत्तराखण्ड लगायत नेपालको चाहिँ पुरै भूखण्ड नै प्रभावित हुने भएको हुनाले हामीले चाहिँ अलिकति कम चाहिँ अब सुदूरपश्चिमतिर हो कि अथवा मधेसतिर हो कि भन्ने हिसाबले नलागिकन हामी चाहिँ पूर्व तयारी किन भन्दाखेरि यसको शक्ति चाहिँ अझै यसले शक्ति प्राप्त गर्दैछ होइन। चक्रवात चाहिँ अब पूर्ण रूपमा अब बन्ने क्रममा रहेको छ, बिहिबारसम्ममा चाहिँ यो चक्रवात बन्नेछ र त्यसपछि यो चाहिँ बिस्तारै जमिनतिर आउने हुनाले हामीले चाहिँ अब कुनै क्षेत्रमा कसर बाँकी नराखिकन प्रदेश अथवा स्थानीय तह अथवा केन्द्रले चाहिँ त्यही अनुसारको हामी तयारी गर्नु पऱ्यो र अनि जन हाम्रो चाहिँ समुदायले पनि हामी चाहिँ विभिन्न विपदबाट हामी प्रताडित हुँदै आइरहेको अवस्थामा चाहिँ हामीले भारी वर्षा अथवा ठुलो वर्षा हुँदाखेरि हामीले कसरी तयारी गर्न सक्छौँ होइन भन्ने हिसाबले चाहिँ हामी सतर्क अवस्थामा रहनु उपयुक्त हुन्छ।
0: हजुर, केही मौसमविदहरूले स्वतन्त्र रूपमा विश्लेषण गर्दाखेरि 400-500-600 मिलिमिटरसम्म पानी पर्ने हो कि भनेर पनि लेखिरहनु भएको छ। हाम्रो जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले पनि उसको भाषामा अति भारीसम्म पनि केही ठाउँमा हुन्छ भनेको छ। यसरी हेर्दाखेरि त्यति पानी पर्यो भनेदेखि विपदका जोखिमहरू चाहिँ कतिको आउन सक्छन्?
1: जस्तै त्यो चाहिँ कसरी भनिएको हुनसक्छ भन्दाखेरि कुल वर्षाको हिसाबमा त्यो भनिएको जस्तो पनि मलाई लाग्छ। जस्तै हामीले चाहिँ र मैले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दा पनि र अनि त्यसपछि हिजो जल तथा मौसम विज्ञान विभागको पनि एउटा चाहिँ सूचना आउँदाखेरि हामी सतर्क हुनुपर्ने चाहिँ विशेष गरी शुक्रबार शनिबार र आइतबार चाहिँ सतर्क हुनुपर्ने र यो अवधिमा चाहिँ जस्तै अन्य स्वतन्त्र रूपमा आएका कुराहरू हामीले हेर्दा पनि जुन चाहिँ अब होइन ठुलो वर्षा अथवा तपाईँले भन्नुभएको चाहिँ परिमाणमा आउने वर्षा चाहिँ 3 दिनको भनेर हुनसक्छ। तथापि फेरि अब हामी मैले अहिले भन्दाखेरि चाहिँ त्यो रूपमा चाहिँ तपाईँको एकै दिनमा वर्षा चाहिँ हुँदैन किनकि तपाईँको चाहिँ यो प्रणाली चाहिँ मुख्य रूपमा यसले शक्ति चाहिँ बिस्तारै गुमाउँदै आउने हुनाले भारतीय भूभागबाट नै हाम्रोमा भारी वर्षासम्मको सम्भावना चाहिँ रहन्छ होइन। अब अघि भने जस्तो आँकडा होइन 500 भन्दा माथि जाने अथवा ऊ होइन त्यो चाहिँ अब सायद नहोला भन्ने चाहिँ अब आकलन गर्छु म चाहिँ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ समग्र तयारी गर्दाखेरि ठुलो वर्षा हुन्छ त्यो ठुलो वर्षाले चाहिँ हाम्रो भूखण्ड कमजोर पार्न सक्छ अथवा खोलानाला लगायत हाम्रो चाहिँ जमिन चाहिँ कमजोर पार्न सक्छ भन्ने हिसाबले तयारी गर्नुपर्छ। त्यस कारणले गर्दा मेरो चाहिँ भनाइ के रहन्छ भन्दाखेरि जुन चाहिँ ठुलो वर्षा अथवा चाहिँ तथ्याङ्कको हिसाबमा भारी वर्षा को सम्भावना रहेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्छ।
0: अहिले तपाईँले अलिकति भन्नुभएको थियो जस्तो अहिले चाहिँ लामै समय भनेको मनसुनमा पनि राम्रै पानी पर्यो, धेरै सडकहरू अथवा जमिन भिजेको छ, उस बढी छ, यसले गर्दा अलि ठुलो वर्षाले पनि जोखिमहरू निम्त्याउँछ भनेर भन्नुभएको थियो। त्यो कोणबाट हेर्नु कतिको जरुरी छ? जस्तो मानिलिउँ 24 घन्टामा 100 मिलिमिटर 150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ।
1: हो एकदमै, अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पऱ्यो भने। त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न हामीले ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पऱ्यो, त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गऱ्यौँ भने हामीले सानोलाई ठेक्न सक्छौँ।
0: के तयारी गर्ने भन्ने बारेमा अलि फेरि अलिकति छलफल गर्छौँ। जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ, यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलि ठुलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ, खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर। यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
1: अहिले चाहिँ को जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ आज चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ। यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यो वर्षाभन्दा पनि हिमपातकै सम्भावना छ। फेरि के छ भन्दा हामीले 9-11 भनेका छौँ तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 नै भन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लगाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ, त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ। त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन अथवा कहीँ चाहिँ उहाँहरू बिचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
0: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। यही कुरालाई जोड्नु पूर्व तयारी सतर्कताका बारेमा नै वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ, बिहिबार समय छ, शुक्रबार ठुलो पानी पर्ला, अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन्, के गर्नु पर्ला?
1: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला, तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ। कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ न त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि। फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बाली लाई चाहिँ राम्रो असर गरेको थियो। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ त्यो काट्नु भएन होइन, अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन। त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो अब यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ। अधिक वर्षा भइसकेपछि त्यसपछि खोला नालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान, त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो। बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो जति सक्छौँ। स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो। अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पऱ्यो भने फेरि झरिहाल्ने, जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि, फेरि त्यहाँ अर्को पहरे भिर कि के भयो परे पहरे भिरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ। त्यस्तै गरी तुइन भिर भन्ने छ मुगली नेताको खण्डमा, सायद अब मैले यो क्षेत्रको कुराहरू जस्तो पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान्, पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ अलिकति ठुलो पानी पऱ्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो। मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामीले काम गर्नुपर्छ।
0: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के छ?
1: चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ। काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन, फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन, किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिममा पर्ने हामी काम गर्दै नगरौँ होइन। त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो। यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो, रातिको यात्रा चाहिँ एकदमै बन्देज। सायद अब प्रशासनले पनि त्यो कुराहरू अब तर्फबाट हुन्छ होला। अब अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो। अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो। अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ।
0: अच्छा, त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्। सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
1: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पऱ्यो, पहिला हामीले बुझ्नु पऱ्यो होइन। र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै हामी फलो गर्नु उपयुक्त न हुन्छ, जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग ले लाई चाहिँ फलो गर्नु पर्यो होइन, र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अर्को मुख्य छापा माध्यमहरू भए नेपालका होइन तिनीहरूलाई हेर्नु पऱ्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
0: पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी बङ्गालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौँ। धानलाई मौसम सफा भएपछि मात्र काटौँ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौँ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौँ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बङ्गालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव, यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब चाहिँ अघि पनि हामीले चर्चा त गऱ्यौँ, आम किसान राज्यका अङ्ग, पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू, उनीहरूले के गर्ने भन्ने बारेमा, यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नि तपाईँले भन्नुभयो, कति अवस्थामा धानको पनि हुनसक्छ भनेर, त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला, र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला
3: कृषिको लागि? अब मुख्य मैले थाहा भएअनुसार दुईवटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नार्कको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा, होइन, अनि जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउ यो कृषिको लागि क्षति न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीँका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
2: यस बेला हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर 3-4 दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू सङ्केतहरू देखिएका छन् वर्षा हुनसक्छ भन्ने कुराको। यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
3: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रै अब यो क्षेत्र चाहिँ अब केही पानी पऱ्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ, होइन। त्यस कारण त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ, र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन, त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसबाटलाई सूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ। त्यस कारणले गर्दाखेरि एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ, त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियो

0: एफएमहरू भए स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो धन जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुनसक्छ।
1: हाम्रो देशको पूर्व सूचना प्रणालीले हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ आकाशमा त आउँछन् अथवा यो बेला बेलामा बन्छन् यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ
0: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँले गरिरहनु भएको छ होइन त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुनसक्ने क्षेत्रमा 24 घन्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सुसूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक्राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ।
1: गएको वर्ष अघि तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दसैँको आसपासमा एकदमै ठुलो पानी पर्दाखेरि रातको समयमा अर्थात् केही दिनसम्म नै मुख्य राजमार्गहरूमा या गाडीहरू नै सार्वजनिक गाडी लगायत गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अर्थात् पूर्व तयारीका कामहरू भएका थिए यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
0: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुनसक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठुलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत त्यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ।
1: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको अब यसपालि भोटेकुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँ जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ
0: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पऱ्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठुलो वर्षा भयो त्यो ठुलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ त्यस कारण यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यतिकै उ गर्छु भन्ने हिसाबले हामीले हेलचेक्राई नगर्ने हिसाबले हामी जानुपर्छ।
1: यो अवस्थामा तिनटा तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यस बिचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर?
0: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठुलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ। भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ। अगाडिको भोटेको सीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारकता नै देखाएको अवस्था छ। त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ, मनसुन कमान्ड पोस्ट। त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला। त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाइ छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचनाहरू छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ मा चाहिँ म आशावादी छु।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौँ। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्त्यतिर ठुलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बङ्गालको खाडीतिर बढ्ने सामुद्रिक आँधी अर्थात् अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हुन्? कस्तो अवस्था देखिन्छ?
0: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावत होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति ढकलिएको ढिलो हुने, मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने, यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो। र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ, मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठुलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको। जस्तै अब यसमा चाहिँ अब मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन, एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षा यसले कम गराएन नेपालमा चाहिँ होइन, तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठुलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ। र अब यो यलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ। जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ, चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि, चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भए भन्छौँ हामी, त्यो हिसाबमा भन्दाखेरि एलनिनोले चाहिँ चक्रवातको चाहिँ सङ्ख्यालाई चाहिँ यसले घटाउँछ खास चाहिँ। त त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा, त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ, तपाईँको सङ्ख्या नै दोब्बर हुन्छ। त्यस्तै गरी अब प्रशान्त महासागर तात्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ। प्रशान्त महासागर तात्दाखेरि अब एलनिनोको घटना भयो, त्यो एलनिनोको घटना चाहिँ हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ। त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो, त्यो सामुद्रिक सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छौँ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन। तथापि चक्रवात चाहिँ बन्छ, तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ, त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एलनिनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ। जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो इयरहरू, यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर, हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
1: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अलिक जोडिहाल्नु भयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो, अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुनसक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए, तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो, औसतभन्दा कम पऱ्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ, एउटा प्रश्न यहीँनिर जोडिहालेँ मैले एलनिनोले चाहिँ।
0: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन, तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिइरहेको छ, यो अब 5-7 वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि, भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ। त जस्तो 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि, त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाली क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा, त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईवटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ, एउटा चाहिँ फेरि तपाईँको एउटा एलनिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँद समयमा होइन नोभेम्बर डिसेम्बर उत्कर्ष पुग्ने, त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने, भनेपछि अब आउने हिउँदलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको, डडेलका प्रकोपहरू बढ्दै गएको घटना छ। त्यसलाई दुईवटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
1: हजुर, अब फेरि म यही बङ्गालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडेँ। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात् पूर्वानुमान, विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र गरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ। अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भन्ने ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
0: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो, त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ, त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटरभन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ, अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ, त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन, त्यस कारणले गर्दा त्यो नेटवर्कको सङ्ख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा सङ्ख्या बढाउनु पऱ्यो। सङ्ख्या बढाइसकेपछि हामीले चाहिँ सानो सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ, त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ, त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ, राडारको पनि कार्य भइरहेर त्यसको डाटा पनि नेपालमा आउँछ, भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पऱ्यो होइन, विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पऱ्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पऱ्यो होइन, र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश ती त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ तिन दिन अथवा पाँच दिन अथवा सात दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यस मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन, जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस्, अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमीकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको चाहिँ हेर्न नपरोस्, त्यस कारण अलिकति चिन्यो भन्दाखेरि एक दुई किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
1: यसपालिको जस्तो बङ्गालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात् यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
0: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ। फेरि अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री होइन चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेको हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्रवात आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त्यो गर्न सकियो, फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो कता बढ्दैछ भन्ने त्यसरी लिन सक्यो। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँका घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ, त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बिचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित बनाउन मद्दत गर्छ। त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
0: जस्तै हामीले चाहिँ अब समग्र यो निचोडकै कुरा चाहिँ अब मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन। जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठुलो वर्षा हुने, यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्। त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिट्युट को तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्त्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्। त्यसको लागि हामी पूर्व तयारी, सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
1: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार, अर्थात् स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
0: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामी पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिट्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
1: त्यो सँगै चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा? विशेष गरी
0: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पऱ्यो नीति निर्माण तर्फमा। नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ। हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ। जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुइटै सहायक नदी हुन् तर फरक फरक हुन्छ। त्यस कारणले गर्दा यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरशः पालना गर्नु गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ। नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ।
1: अब अन्तमा भोलि बिहिबारदेखि सुरु हुने सम्भावित वर्षा, ठुलो पानी शुक्रबार, शनिबार, आइतबार त अलिक ठुलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान, यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
0: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते, 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठुलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ। त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौँ र हामीले जनजनको क्षतिलाई हामी कम गरौँ।
1: हुन्छ त, यो महत्त्वपूर्ण समय दिनुभयो र यो महत्त्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात् जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालोको तर्फबाट धेरै धेरै धन्यवाद सर।
0: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौला धन्यवाद दिँदै म बस्नु र बस्नु बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-333, 4-93-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142-35-888-98-88-98-88।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौँ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: हस गुरुआमा।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
16: हो र, होइन होला त्यस्तो त।
17: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
16: के भएन मिस,
17: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ।
18: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
21: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
20: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
21: खै के गर्ने गर्ने दिदी।
22: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
23: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
23: आहा, हस् हस्, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
23: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
23: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
23: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
23: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैध

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। ल
18: दिन त। हेलो भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
21: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुख।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

0: असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि, बिहान खाएको जति गाडीले उफारेर सबै माथि

0: हप्ता आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
1: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
0: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
0: कस्तो,
1: ओली नास्ता पसल जस्तो।
4: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
5: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
4: किन हो सन्यास लिने, बरु जाउँ न, फकाउन जाउँ न, हिँड।
5: आफूले लागेको माया त तरक तरक छ,
4: किन तनाव लिइरहेको छ, हिँड्न फकाउन जाउँ न, हिँड।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस?
11: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने दिदी,
15: रो रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न

0: ಫೈನಲ್ಲಿ ಅವರು
1: अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
7: खै के आयो त्यस्तो हे यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेलो
12: हेलो
11: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
12: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
13: हजुर
12: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
13: दिन त हेलो भन्नुहोस् त
11: हेलो हजुर
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
12: ए नानी के भने रहेछ के भयो
13: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
12: ल ल ल म किन दिन्थे
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
15: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
16: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
17: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
18: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
19: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लो, किन नि? के भो, सन्चो भएन?
21: होइन, यतिकै जानै मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
22: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
15: नेपाल सरकार, विज्ञापन बोर्ड। म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले, न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
15: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
20: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
15: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
20: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
15: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
20: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: नमस्कार स्वयंसेविका दिदी।
15: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
26: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
26: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
26: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
19: तिन दिन भयो।
16: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
19: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
25: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
9: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नुभएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, सरी ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: भाउजू, भाउजू, हेर्नु न त्यहाँ तल खोलामा दाईको जस्तो लुगा लगाएको मान्छे भेटेको छ नि त।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD, मिति 2083 जे

स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँतहरू त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
1: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
0: हजुर।
1: ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर सत्रकी लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नु पर्छ।
1: सुन केटी, प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: दरो जवाफ दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तै पनि गीत गाउँछ र?
4: अनि राग बोका नि अलि सम्हालेर है,
1: मुख सम्हालेर बोल्नी।
6: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: म जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा

0: यसमा पुर्याउलान् होस् गरौँ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौँ।
1: बेचबिखन र ओसार पसारबाट बचौँ, सिप सिकौँ र स्वदेशमै आत्मनिर्भर बनौँ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पुरा गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Mirror number. Hold on a sec. Bye.
1: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरूमध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ
7: ए के भयो के को हल्ला खल्ला भयो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
9: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
11: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
12: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
12: तिमीलाई थाहा थिएन
11: थाहा थिएन
12: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
11: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
12: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
13: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
15: हेलो
16: हजुर हेलो
15: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
16: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
17: हजुर
16: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
17: दिन त हेलो भन्नुहोस् त
15: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के के भनेर छ, के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
19: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि, के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
0: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
10: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मलाई खबर दिनुभयो अर्कै होला नि हजुरको बोल्ने मान्छे
2: कहिलेकाहीँ त भइहाल्छ नि।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ
1: न त।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुर

0: नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990-90। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
13: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
11: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ आइरहेछु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र? होइन होला त्यस्तो त।
18: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
17: हुन्छ।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
22: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
21: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
22: खै के गर्ने गर्ने दिदी।
23: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
24: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
24: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
24: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
24: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
24: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञान।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
22: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बुवा ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा छुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
4: नेपाल सरकार विज्ञापन

dig. Er det dig? Det er dig, Mars, Trine, hvordan er det? Dig.

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाइ पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990-90। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83-987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
11: हस गुरुआमा
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सासी, ओए सासी, सुन्न, कहिले बाको छोरा सागर लन्डनबाट आएको छ रे नि।
1: सागर?
0: अनि आज बेलुका प्रोग्राम पनि राखेको छ रे कहिले बाको घरमा। आइज है, रमाइलो गर्नुपर्छ। हामी त लन्डन जाने रे नि। पर्सि जाने रे ठुलो।
2: ओइ, के भयो? आइज है जसरी भए पनि, भरे उतै भेटौँला।
1: ए ल ल।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने

0: विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओई सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: व्यक्ति वा संस्थालाई
12: हजुरहरूलाई
13: के मतलब हो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातिदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
0: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रुपियाँ नजिक, 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण सङ्कलन, 85 अर्ब भुक्तानी।
0: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी, अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44%सम्म बढ्न सक्ने।
1: र विश्वौँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
6: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीबाट सुरु भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेलो
13: हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
14: दिन त। हेलो, भन्नुहोस् त।
12: हेलो हजुर,
14: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
15: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
15: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त?
16: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
19: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
20: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
21: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
20: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
21: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
20: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
21: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लो किन नि, के भयो सन्चो भएन?
16: होइन यत्तिकै जानै मन लागेन।
22: यत्तिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
26: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
20: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
21: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
20: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
21: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
20: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
21: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
26: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारबाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै भन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
12: ले देख्नु भएन, औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाइ पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990-90। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा
18: पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: रोटी तरकारी रोटी मासु चिउरा मासु दुध चिया कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: मिन बहादुर ओली सम्पर्क मोबाइल नम्बर 97618 36758।
0: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
3: कस्तो
1: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु कहाँ जाने? अब तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
8: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
8: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
8: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
8: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी

0: सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।